नभो भक्ति गंगाभिषिक्तान् सतो हर्निशम्। भक्ति गंगाभिषिक्तान् सतो हर्निशम्। जानकी जानये स्यान्नमो हर्निशम्। पंकजं भाति सारद्यमेवाहनि